0: بالحق وربنا الرحمن المستعان على ما تصفون.
1: صدق الله العظيم. सामीन, अभी अभी आपने कुरान मजीद की चंद आयतों की तिलावत समाअत की. पेश खिदमत है एक हमद, आइए समाअत करें.